0: You're listening to Radio 4EB FM 98.1. The next program is in the Nepalese language.
1: Khushi ka palharu satna Dukha ka chadharu badna Kohi saathi khojdainu huncha त्यसो हो भने हामी छौँ तपाईँको माझमा मनोरञ्जन अनि सूचनाका साथमा परदेशमा रहेर पनि आफ्नो पन भेटिने यो हो कार्यक्रम नमस्ते ब्रिस्बेन.
2: रेडियो 4EB FM 98.1 प्रत्येक आइतबार दिउँसो 4 देखि 5 बजेसम्म प्रसारण हुने साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेनको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको आइतबार विमल खरेलका साथ म केशव शर्माको हार्दिक अभिवादन. कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ. आज जुन महिनाको 7 तारिक 2026 र विक्रम सम्बत अनुसार ज्येष्ठ महिनाको 24 गते 2083 साल अधिक ज्येष्ठ कृष्ण सप्तमीको दिन र सधैँको आइतबार चाहिँ आज पनि हामी यहाँहरूको घर आँगनमा आइपुगेका छौँ रेडियो कार्यक्रमको नयाँ अङ्क लिएर नयाँ सामग्रीका साथ र आशा गर्दछौँ अबको 1 घन्टा यहाँहरूले यो कार्यक्रम सुनेर हाम्रो साथ दिनुहुनेछ. आजको कार्यक्रममा सदा झैँ यहाँहरूको लागि गीत सङ्गीत रहनेछ र साथमा एउटा विशेष प्रस्तुति पनि छ. आज त्योभन्दा पहिले हामीले यो महिनादेखि कार्यक्रमको स्ट्रक्चर संरचनामा केही परिमार्जन गरेका छौँ. विमलजी अलिकति उत्साहित पनि छौँ होइन र अलिकति डर पनि छ किनभने यदि यहाँहरूको साथ सहयोग भएन भने हाम्रो संरचना काम पनि गर्दैन होइन. त्यही हिसाबले चाहिँ सुरुवातमै अलिकति यो बारेमा छलफल गरौँ. जस्तो आज यो महिनाको पहिलो आइतबार हामी एकजना विशेष अतिथिका साथ उपस्थित भएका छौँ. हाम्रो अतिथिको परिचय र उहाँसँग गर्ने कुराकानीको विषयवस्तुको बारेमा एकछिनपछि हामी कुराकानी गरौँला. प्रत्येक महिनाको पहिलो आइतबार हामीले यहाँहरूको लागि कुनै एउटा विषयमा छलफल गर्नलाई हाम्रै समुदायका केही लब्ध प्रतिष्ठित व्यक्तिहरू अथवा कुनै विषयको ज्ञाता विज्ञहरूलाई लिएर यहाँ हामी यहाँ कार्यक्रममा आउनेछौँ. त्यस्तै दोस्रो आइतबार के छ विमलजी? दोस्रो आइतबार हामीले विमलजीले अघिल्लो हप्ता पनि भन्नुभएको थियो यो विषयमा यहाँहरूकै अनुरोधका गीतहरू लिएर हामी कार्यक्रममा उपस्थित हुनेछौँ. सकेसम्म बढीभन्दा बढी यहाँहरूले आफ्नो गीतहरू हामीलाई पठाउनु होला र गीत सँगसँगै यदि यो गीत यहाँहरूले कसैलाई समर्पण गर्न चाहनुहुन्छ अथवा कुनै विशेष दिनको अवसरमा यो गीत सुन्न चाहनुहुन्छ भने त्यो पनि यहाँहरूले पठाउनु हुने सक्नुहुनेछ. त्यो दोस्रो आइतबार सम्पूर्ण हाम्रो श्रोताहरूको लागि हामीले छुट्याउनेछौँ. तेस्रो आइतबार हामी यो अलिकति शैक्षिक विषयवस्तु जस्तो डोमेस्टिक भायोलेन्सको कुराहरू आउँछ अथवा मानसिक समस्याका कुराहरू अथवा स्वास्थ्यका कुराहरू धेरै कुराहरू शिक्षाका कुराहरू जागरणका कुराहरू यो विषयमा हामी चाहिँ कुनै एउटा विषयवस्तुमा विशेष छलफल गर्नेछौँ. र चौथो आइतबारको दिन हाम्रो कला संस्कृति साहित्य सम्बन्धी प्रस्तुति रहनेछ. र एउटा कार्यक्रम हामीले 2 भागमा बाँडेका छौँ. पहिलो 30 मिनट हाम्रो नियमित कार्यक्रम हुनेछ जसमा त्यो दिनमा कुनै एउटा विशेष दिन परेको छ भने त्यो बारेमा छलफल चाडपर्वको बारेमा कुराकानी सामुदायिक गतिविधिका बारेमा यहाँलाई जानकारी गराउनेछौँ केही गीतका साथ. र दोस्रो खण्ड चाहिँ अघि मैले भने जस्तो एउटा विशेष खण्ड हुनेछ. र कुनै कुनै महिनामा 5 हप्ता यदि परिहालेछ 5 आइतबार पनि परिहालेछ भने त्यो पनि नेपाली सङ्गीतप्रतिमा नै समर्पित रहनेछ. यो हिसाबले चाहिँ एउटा स्ट्रक्चर्ड वेमा चाहिँ हामी जान्छौँ र हामीले आशा पनि गरेका छौँ हाम्रो यो रेडियो कार्यक्रम समूहसँग केही नयाँ प्रस्तुताहरू पनि जोडिनुहुनेछ कुराकानी हुँदैछ. त्यो नै मैले जानकारी यहाँहरूमाच गराउँछ. विमलजी के छ?
3: धन्यवाद दाई जानकारीको लागि. वास्तवमा दाईले उल्लेख गरे जस्तै स्वाभाविक रूपमा म अत्यन्त उत्साहित छु यो नयाँ रूपरेखा नयाँ संरचनालाई निरन्तरता दिनको लागि. यसै गरी दाइले उल्लेख गरे अनुरूप नै यसै गरी धेरै अहिले साथीहरू पनि हामीलाई सहयोग गर्नको लागि यो कार्यक्रममा प्रस्तुताको रूपमा जोडिनको लागि पनि धेरैले रुचि देखाइरहनु भएको छ. एकजना त्यस्ता अतिथि आज त हाम्रो यही कार्यक्रममा हामीसँगै हुनुहुन्छ पनि. एकैछिनमा उहाँको विस्तृत परिचय उहाँकै मुखारविन्दबाट हामी चाहिँ नि यहाँहरू समक्ष राख्ने नै छौँ. तदनुरूप आज हामीले हाम्रो अतिथि पनि आज हाम्रो स्टुडियोमा हामीसँग जोडिसक्नु भएको छ र हामीलाई यसमा निरन्तरता दिनको लागि सिङ्गो समुदायको साथ समर्थनको आवश्यकता परि नै हाल्छ र हामी स्वाभाविक रूपमा हामी यहाँहरूबाट त्यो अपेक्षा पनि गर्दछौँ. यहाँहरू कुन कुन रूपमा के कसरी सहयोग गर्न सक्नुहुन्छ, यदि तपाईँलाई प्रस्तुतिमा इच्छा छ भने यहाँहरू आफै पनि स्वयं जोडिएर हामीलाई सहयोग गर्न सक्नुहुनेछ भने अन्य अन्य तवरले पनि चाहिँ नि यहाँहरूले हामीलाई कुनै सुझाव दिएर प्रतिक्रिया दिएर या कुनै त्यस्ता यहाँलाई लागेका विषयवस्तुहरू यो समुदायको लागि यो चाहिँ हितकारी छ अथवा उल्लेख गर्न अत्यन्त चाहिँ नि समसामयिक छ भनेर पठाउनु भयो भने त्यस्ता प्रसङ्गहरू पनि हामी यो कार्यक्रम मार्फत राख्ने नै छौँ. र आज विधिवत रूपमा आज पहिलो आइतबार हामीले नयाँ संरचना अन्तर्गत रहेर यो कार्यक्रमको थालनी पनि गरिसकेका छौँ. अतिथि पनि आइसक्नु भएको छ र आजको यो नयाँ संरचना अन्तर्गतको पहिलो गीत पहिलो कोसेली साङ्गीतिक कोसेली चाहिँ के छ दाइ?
2: आजको कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली एकदमै नयाँ एउटा चलचित्र छ, त्यसबाट हामीले लिएका छौँ. चलचित्रको नाम रहेको छ काजी. यो भर्खर रिलिज भएको चलचित्र हो जसमा करण परियार र गङ्गा सोनम यो दुवैजना नेपालको रियालिटी सोका विजेताहरू हुनुहुन्छ. उहाँहरूको स्वरमा कालीप्रसाद बास्कोटाको सङ्गीतमा यो मिठो गीत छ वारी बर पारी पिपल उबोलको आजको कार्यक्रमको पहिलो साङ्गीतिक कोसेली.

तेरो ठुलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि सहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो बुझिस्?

0: विमल जी, अब हामी अतिथिकै कुरा गरौँ पहिले।
1: दाइ, निश्चय पनि अब यो एक घन्टाको कार्यक्रममा हामीले धेरै कुराहरू समेट्नु छ। अतिथिसँग पनि आज हामीले गर्नुपर्ने कुराहरू धेरै धेरै छन्। सम्भवतः यो एक घन्टाको कार्यक्रमभित्र हामी हाम्रा सम्पूर्ण कुराहरू सोध्नेछौँ, राख्नेछौँ। सबैभन्दा पहिले सुरु गरौँ आजको अतिथि, उहाँको परिचय उहाँबाट नै सुनौँ। उहाँ कहाँबाट हुनुहुन्छ? नेपालबाट। कहिले आउनुभयो अस्ट्रेलिया? कस्तो अस्ट्रेलियाको बसाइ यहाँको कस्तो रहेको छ अहिलेसम्म? थोरै आफ्नो बारेमा पहिले जानकारी दिएर हामी यो कुराको प्रारम्भ गरौँ न।
2: हजुर, धन्यवाद विमलजी, यो अवसर दिनुभएकोमा म विमलजी र केशव दाई दुवैजनालाई एकदम धन्यवाद दिन चाहन्छु, र यो कार्यक्रम सुनिराख्नुभएका सम्पूर्णलाई नमस्ते भन्न चाहन्छु। मेरो नाम जीवन पौडेल हो, पेसाले म मेकानिकल इन्जिनियर हो, मेरो घर चाहिँ पोखरा। म नेपालबाट 2009 मास्टर्स र पिएचडी गर्नको लागि साउथ कोरिया गएको थिएँ। उतै मास्टर्स पिएचडी गरेर 3-3.5 वर्ष युनिभर्सिटीमा पढाएपछि ठ्याक्क कोभिडको बेलामा 2020 युनिभर्सिटी अफ क्विन्सल्यान्डमा एज अ रिसर्च प्रोफेसर, पोस्ट डक्टरल रिसर्च फेलोको रूपमा चाहिँ डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङमा म मेरो पोस्ट डक्टरेट सुरु गर्न आएको थिएँ। त्यस पछाडि मैले इन्जिनियरिङ कम्पनी वाइल्ड फायर एनर्जीमा पनि एज अ मेकानिकल इन्जिनियरिङ काम गरेँ, र अहिले विगतमा चाहिँ आफ्नो व्यवसाय गरेर विद्यार्थीहरूलाई सहयोग गर्ने काममा ब्रिस्बेनमा बसिरहेको छु।
1: धन्यवाद। अनि अहिले ब्रिस्बेनमै यता उत्तरी भेगमा तपाईँ बसोबास गरिरहनु भएको छ। हामी तपाईँलाई देख्ने गर्छौँ हरेक सामुदायिक कार्यक्रमहरूमा, जहाँ पनि तपाईँको उपस्थिति हामीले चाहिँ नि असाध्यै केही भनौँ न केही वर्षदेखि चाहिँ नि देख्दै आएका छौँ। यस हिसाबले पनि तपाईँ समुदायप्रति अत्यन्त सचेत र समुदायलाई केही गरौँ के दिउँ, समुदायसँग असाध्यै जोडिएर हिँड्न खोज्ने व्यक्ति जस्तो लाग्छ मलाई, यसो मेरो व्यक्तिगत मूल्याङ्कनमा। र आजको यो कार्यक्रमको संयोग पनि मान्नुपर्छ, हामी दुवैजना यो कार्यक्रममा उपस्थित हाम्रा अतिथि र यस कार्यक्रमका संयोजक दुवैजना इन्जिनियरिङ क्षेत्रबाट हुनुहुन्छ। र यो पछिल्लो हप्ताको शुक्रबार जेठ 22 गते विश्व वातावरण दिवस परेको थियो। हामी तपाईँसँग अरू कुराहरू चाहिँ राख्नुभन्दा अगाडि थोरै यो विश्व वातावरण दिवस, यो वातावरण सम्बन्धी तपाईँले पनि अनौपचारिक कुरामा भन्नुभएको थियो, वास्तवमा इन्भाइरोमेन्टल इन्जिनियरिङ हो तपाईँको पनि पृष्ठभूमि। र हामीले पछिल्लो हप्ताका कार्यक्रममा पनि चाहिँ नि हामी सबैजना सगरमाथा दिवसको सन्दर्भमा हामी एकै ठाउँमा उपस्थित भएर त्यो कार्यक्रममा पनि सहभागी भएका थियौँ। त्यो पनि जलवायु परिवर्तन र वातावरणसँगै सम्बन्धित कार्यक्रम थियो। हामीले यस कार्यक्रममै भनेका थियौँ, हाम्रा हिम श्रृङ्खला, हाम्रा पर्वतमालाहरू चाहिँ नि यसरी दिनानुदिन पग्लिने क्रममा छन्, यसै अनुपातमा अगाडि गइरह्यो भने आगामी केही वर्षमा भनौँ न चाहिँ यस्ता हिमश्रृङ्खलाहरू एउटा कालो चट्टानमा परिणत हुने होइनन् भन्ने प्रश्नले हामीलाई घेरेको छ भनेर भनेका थियौँ। यो गत शुक्रबार मात्र विश्व वातावरण दिवस परेको थियो। मैले यसो पत्रिकामा सरसर्ती हेर्दाखेरि विश्वभरिमा हरेक वर्ष 4 बिलियन टन प्लास्टिकहरू उत्पादन हुने रहेछन्, जसमध्ये 50% प्लास्टिक त केवल एकपटक मात्र प्रयोग गर्न बनाइएको हुँदो रहेछ। यस्तो अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरेर विश्व वातावरण दिवस 26 नारा इन्सपायर्ड बाई नेचर फर क्लाइमेट फर आवर फ्युचर, अर्थात् हाम्रो भविष्य हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित छ, ले प्रकृतिलाई केवल जीवनको आधार मात्र नभई जलवायु सङ्कटको समाधानको स्रोतका रूपमा प्रस्तुत गर्दछ। अब थोरै अनौपचारिक कुरामै जाउँ वातावरण सम्बन्धी। अहिले हामी त यस मुलुकमा छौँ, या वातावरणप्रति वास्तवमै चाहिँ नि यहाँका मानिसहरू अलिक बढी नै सचेत रहेको पाइन्छ। यहाँका सरकारी निकाय सङ्घ संस्थाहरूले पनि वातावरण प्रदूषणसँग सम्बन्धित धेरै धेरै त्यस्ता कार्यक्रमहरू, सचेतनामूलक कार्यक्रमहरू विशेष गरी स्कुल तहदेखि नै चाहिँ नि पर्याप्त रूपमा ल्याउने गरेको देखिन्छ। अहिले हल्का फुल्का दुईजनासँगै मैले यो एउटा प्रश्न राखेँ, चाहिँ नि अहिलेको विश्वमा विशेष गरी हामी नेपालको पृष्ठभूमिमा रहेर हेर्दाखेरि नेपाललाई त चाहिँ विशेष गरी काठमाडौँलाई संसारकै एउटा अत्यन्त न्यून तल्लो श्रेणीमा राखिएको छ वातावरणीय प्रदूषणको हिसाबले। वास्तवमा यहाँभन्दा पनि नेपालको पृष्ठभूमिबाट हेर्दाखेरि चाहिँ नि यो वातावरणीय सङ्कट वातावरण सम्बन्धी गर्नुपर्ने कामहरू हामी चुकेका कुराहरू चाहिँ के होला दाजु?
0: अब यो प्रदूषणको कुरा गर्दाखेरि वातावरणीय प्रदूषणको कुरा गर्दाखेरि दुई तिनवटा कुराहरू, एउटा जल प्रदूषणको कुरा आउँछ होइन, जसमा चाहिँ अब नेपालकै कुरा गर्दाखेरि बागमतीको प्रदूषण चाहिँ अब एउटा उदाहरणै भएको छ। त्यस्तै अब वायु प्रदूषणको कुरा गर्दाखेरि फेरि काठमाडौँ पनि नमुनामै आउँछ त्यो पनि होइन। र यसरी अलिकति चाहिँ हामी हाम्रोमा जनचेतनाको अभाव होइन, तपाईँ हामीले आफ्नो तर्फबाट गर्नुपर्ने कति के कति कामहरू नगरेका पनि छौँ होइन। त्यस्तै सरकारी नीति नियमकामा कमी कमजोरी पनि देखिन्छ, जस्तो कि अब बागमतीकै कुरा गर्दाखेरि उदाहरण, जथाभावी ढल बागमतीमा गएर विसर्जन गर्न रोकथाम लामो समय नगरिएका कारणले यति ठुलो समस्या भयो होइन। त्यो मात्रै होइन, अब त्यो त एउटा ठुलो उदाहरण भयो। अब अहिले त गाउँघर जताततै पनि तपाईँको जताततै यसरी ढललाई जाँपा त्यहीँ छोडिदिने चलन चलिरहेछ होइन। त्यो बाहेक चाहिँ अब कतिपय हानिकारक रसायनहरूलाई त्यत्तिकै छोडिदिने होइन, त्यसको उचित व्यवस्थापन नगर्ने चलन पनि छ। यी सबै कारणले गर्दाखेरि अब नीति नियम सरकारी तर्फबाट हुनुपर्ने त्यो नभएको, कडाइका साथ पालना नभएको कुराहरू पनि छन् थुप्रै। त्यो हिसाबले र अर्को कुरा चाहिँ सामान्य जनस्तरमा हुनुपर्ने चेतना होइन, त्यो पनि कमीले गर्दाखेरि चाहिँ यो समस्याहरू भइरहेको हो। र पछिल्लो समय केही प्रयासहरू भएका पनि छन्, तर ती प्रयासहरू चाहिँ त्यति ठोस अथवा त्यति इफेक्टिभ नभन्नुको कारणमा चाहिँ यी सबै कारणहरू आउँछन् जस्तो मलाई लाग्छ।
1: कहिलेकाहीँ यहाँ चाहिँ मलाई उदेक लाग्छ, साना चाहिँ नि एक दुई क्लासमा पढ्ने स्कुलका विद्यार्थी बच्चाहरू पनि वास्तवमा हामी अब अलि उमेर बढिसकेर छिप्पिसकेपछि नै आप्रवासी भइयो भनौँ न होइन, हामी बरु घरबाट हामीले हाम्रो उत्पादन भएका निस्किएका फोहोर मैलाहरूलाई कहिलेकाहीँ एकै ठाउँमा फ्याँक्न खोज्दा रहेछौँ, म पनि फ्याँक्न खोज्दो रहेछु कि। अब हामीलाई सरकारले नै दुईवटा रङको अलग अलग बिन दिएको छ नि होइन, एउटा चाहिँ पूर्ण रूपमा चाहिँ नि कुहिने भनेर, अर्को चाहिँ नि त्यसलाई रिसाइकल या पुनः त्यसलाई प्रशोधित गरेर उपयोग गर्न सकिने किसिमको चाहिँ नि। यहाँको दुई क्लासमा पढ्दा मेरो छोरीले चाहिँ मलाई जहिले पनि गलत उसमा बिनमा हाल्यो भनेर चाहिँ नि रोक्थे क्या, हे जुनमा हाले पनि त्यो लैजाने त हो भनेर। जुन हामी अलिकति पढे लेखेका भनेकाहरूको त मानसिकता यस्तो छ, हाम्रो देशको पृष्ठभूमिमा यसो हेर्दाखेरि चाहिँ यो स्कुलदेखि नै यसलाई अलिकति व्यावहारिक रूपमा होइन स्कुलकै एउटा करिकुलममै समेटिने गरी त्यसरी चाहिँ नि लिएर आउनुपर्छ कि एउटा व्यावहारिक शिक्षाको रूपमा जस्तो पनि लाग्छ, के छ तपाईँको भनाइ?
2: अनि मैले नेपालको अहिलेको पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ अब हजुरले भन्नुभएको जस्तै मान्छेले इन्डिभिजुअल रूपमा चाहिँ सोच्नुपर्ने कुरा त छ, तर हामीले जहिले पनि दोष लगाउन इन्डिभिजुअललाई अलिकति गाह्रो सजिलो हुने भएर हो। तर इन्डस्ट्री लेभलमा हेर्ने हो भने 10 वर्ष अगाडिको हाम्रो डेटा अनुसार चाहिँ हाम्रो लगभग 60-65% जति जुन फोहोर आउँथ्यो त्यो भनेको सबै अर्ग्यानिक हुन्थ्यो, त्यो तपाईँको लगभग 2-4 दिनदेखि 1 महिनामा कुहिएर आफै जाने थियो। हाम्रो समस्या त्यति ठुलो थिएन, तर आजको दिनमा चाहिँ समस्या ठुलो हुनुको कारण भनेको चाहिँ चाउचाउका प्याकेट, बिस्कुटका प्याकेट, चक्लेटका प्याकेट, चिप्सका प्याकेट, त्यो कम्पनीबाट पनि जब आउँछ मान्छेलाई दुईवटा अप्सन छ, दुइटै नराम्रो चुज गर्दाखेरि एउटा न एउटा नराम्रो त चुज गर्नै पर्यो भन्ने पनि छ। त्यसले गर्दाखेरि हाम्रो घरबाट निस्किने फोहोरहरू खानेकुरा पनि हामीले बेलुकाको खाना बिहान भुटेरै खाने चलन थियो, त्यति धेरै फालिँदैन थियो वा करेसा बारीमा फालिन्थ्यो। तर आजकल चाहिँ के भयो भने इन्डस्ट्रीबाट आउने बेलामै तपाईँको जुन त्यो प्याकेटहरू एकदमै धेरै आउने,
1: एउटा
2: अब अस्ट्रेलियामै हेर्दाखेरि पनि हेर्नुभयो भने सपिङ सेन्टरमा जानु भने एउटा काँक्रोलाई एउटा प्लास्टिकले बेरेको हुन्छ हो। यस्ता खालका प्याकेजिङ वेस्टहरू बढ्नाले चाहिँ समस्या अलि ठुलो देखिएको हो, तर त्यसलाई सरकारको नीतिले अलिकति हाम्रो अब ट्रिटमेन्ट प्लान्टहरू अघि हजुरले कुहिने र नकुहिने छुट्याउने भन्दाखेरि कुहिनेलाई त समस्या ठुलो भएन, नकुहिनेलाई लगेर रिसाइकल गर्न मिल्छ भने रिसाइकल त्यो चाहिँ अलिकति सरकारको नीतिबाट अब त्यसलाई अझै पनि हामीले ऊर्जाको रूपमा पनि प्रयोग गर्न मिल्ने बाटो त छ। त्यही भएर इन्डिभिजुअल मान्छेले सोचेर सानो सानो मिलाउँदै त जानुपर्ने छँदै नै छ हजुरले भनेभए जस्तो, त्यो कुहिने नकुहिने छुट्याइदिने हाम्रो जिम्मेवारी, तर कुहिने नकुहिनेलाई लगेर प्रपर ठाउँमा ट्रिटमेन्ट गर्ने पोलिसी चाहिँ सरकारले बनाउनुपर्छ जस्तो लाग्छ।
1: धन्यवाद जीवनजी, तपाईँले साह्रै नै एकदमै यथोचित आफ्नो चाहिँ नि धारणा राख्नुभयो यस सन्दर्भमा. तपाईँ यसको वास्तवमा विज्ञ पनि हुनुहुन्छ, मैले अपेक्षा गरे अनुरूप त हुने नै भइगयो होइन. अब हाम्रो के अरे कार्यक्रममा हाम्रो 20 मिनट त अब पार भइसकेको छ. अब एउटा अर्को एउटा मिठो गीत सुनेपछि कार्यक्रमलाई फेरि हामी निरन्तरता दिउँ कि जस्तो पनि लागिरहेछ. दाइले के भन्नुहुन्छ?
0: एकैछिन, एउटा ऐतिहासिक घटनाको पनि कुरा गरिहालौँ होइन. यो हप्ता चाहिँ एकदमै एउटा निकै नै नेपालको परिप्रेक्ष्यमा निकै नै उल्लेखनीय एउटा ऐतिहासिक घटना भएको हप्ता पनि हो होइन. नेपालको दरबार हत्याकाण्ड जुन चाहिँ जेठ कति थियो
1: 19 गते
0: 1958 सालमा भएको थियो, जसबाट नेपालको राजपरिवार सम्पूर्ण रूपमा भनौँ न राजा रानी होइन राजकुमारहरू सबैको सुनियोजित हो अथवा के हो थाहा छैन हत्या गरिएको थियो. र त्यसले चाहिँ सबैजनालाई छोएको छ जस्तो लाग्छ मलाई अझै पनि होइन. र त्यो एउटा हामीले इतिहासमा बिर्सन नहुने दिन हो. अब म राजपरिवार अथवा राजा राज संस्थाप्रति जाँदिनँ होइन, तर देशको राज्य प्रमुख अथवा राष्ट्र प्रमुखको परिवारै सखा भएको त्यो दिन नेपालको इतिहासमा एउटा कालो दिनै भन्दा पनि हुन्छ होइन. र हामीले यो कार्यक्रममा त्यसको स्मरण गऱ्यौँ र त्यसमा दिवंगत हुनुभएका सम्पूर्ण मृत आत्माहरूको हामी एउटा सम्झना गर्दै नेपालको एउटा ऐतिहासिक क्षणलाई सम्झ्यौँ कार्यक्रममा आज. त्यो प्रसङ्ग त्यति नै अहिलेलाई हामी अगाडि बढ्छौँ. र अहिले अर्को एउटा मिठो गीत छ कार्यक्रममा, लाली गुलास अजम्बरी चम्पा चमेली बोलको मिठो गीत कुन्ती सुन मुक्तानको स्वरमा यो मिठो गीत छ. बुद्धवीर लामाका शब्दहरू र शिलाबहादुर मुक्तानको सङ्गीतमा कार्यक्रमको अबको साङ्गीतिक कौशल, त्यसपछि हामी आजको मुख्य विषयवस्तुमा प्रवेश गर्नेछौँ.

0: श्रोताहरू यहाँहरूले सुन्दै हुनुहुन्छ रेडियो 4UB एफएम 98.1 साप्ताहिक नेपाली रेडियो कार्यक्रम नमस्ते ब्रिस्बेन। अहिले दिउँसोको 4:27 गएको छ र आज यो कार्यक्रममा हामी उपस्थित भएका छौँ विमल खरेल र म केशव शर्मा र साथमा हाम्रो एकजना अतिथि हुनुहुन्छ डाक्टर जीवन पौडेलजी। पछिल्लो समय अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको सङ्ख्या निकै नै बढेको छ र यो क्रम केही वर्षदेखि चलेकै छ र सँगसँगै विद्यार्थीको सङ्ख्या बढ्दै गर्दा विद्यार्थीकै आफ्नै समस्याहरू छन् होइन, समुदायका आफ्ना समस्याहरू छन्, परिवारका आफ्ना समस्याहरू छन् र सबैजना आफ्नो तहबाट जुधिरहनु भएको छ। त्यो अवस्थामा यी समस्याहरू के हुन्, यसको पहिचान कसरी गर्ने र यसको समाधानको उपायहरू के छन् होइन, र त्यो सँगसँगै विद्यार्थीले अस्ट्रेलिया पढ्न आउँदाखेरि तयारी कसरी गर्ने, के कुरामा गर्ने भन्ने विषयमा हामी केही जानकारी लिने कोसिस गर्नेछौँ हाम्रो जीवन पौडेलजीसँग। विमलजी,
1: हजुर, कार्यक्रममा हामीलाई सुनिरहनुभएका तमाम श्रोताहरू र हेरिरहनुभएका दर्शकहरू समेतलाई फेरि पनि कार्यक्रममा स्वागत, हार्दिक स्वागत, अभिवादन गर्दछु। र डाक्टर जीवन पौडेल उहाँ पेसाले र कर्मले भनौँ इन्जिनियर मात्र नभएर उहाँ शैक्षिक परामर्शदाता पनि हुनुहुन्छ। यस हिसाबले पनि हामी विद्यार्थीकै सेरोफेरोमा रहेर नेपालबाट अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरूको लागि यो देश शैक्षिक रूपमा अवसर, यहाँ आउन सक्ने त्यस्ता चुनौतीहरू बारेमा हामी थोरै कुराकानी गर्दछौँ। हामीलाई प्राप्त जानकारी अनुसार लगभग अस्ट्रेलियामा अहिले 2,20,000 नेपालीहरू विद्यार्थी भिसामा रहेको आँकडाले बताउँछ भने 70,000 विद्यार्थी त पछिल्लो वर्ष 2025 मात्रै आउनुभएको रहेछ। र यसरी हेर्दा समग्रमा अस्ट्रेलियामा सम्पूर्ण विद्यार्थी सङ्ख्या मध्येमा 8% विद्यार्थी चाहिँ नेपालीहरू रहेको छन्। यस हिसाबले यो पछिल्लो वर्षको आँकडा हेर्दाखेरि 70,000 भनेको यो हामीले ठुलै सङ्ख्यामा लिनु,
2: 70,000ले पढ्न सुरु गर्नुभएको
1: यस हिसाबले चाहिँ यो सङ्ख्या निकै नै ठुलो जस्तो देखिन्छ। जीवनजी, तपाईँले कसरी हेर्नु भएको छ यो नेपाली विद्यार्थीहरू? मूलत नेपाली पृष्ठभूमि, अब हाम्रो एउटा मानसिकता पृष्ठभूमि एक किसिमको अर्कै हुन्छ नि त, नेपालीबाट विद्यार्थीको रूपमा आउँदाखेरि त्यो विद्यार्थीले विद्यार्थी मात्रै नभएर अर्को अनेक अभिभावकहरू बोकेर आएको हुन्छ, त्यो बाहिर देखिँदैन होइन, त्यसमा चाहिँ नि अनेक आर्थिक जुहो गरेर घरका चाहिँ नि अनेक अपेक्षा र आकाङ्क्षाहरूलाई समेत बोकेर, ठुलो भारी बोकेर यो देशमा एउटा चाहिँ अवसरको खोजीमा यहाँ आएर पढेर त्यो पढ्नको लागि लाग्ने त्यो सम्पूर्ण चाहिँ नि लागत पनि आफैले नै चाहिँ नि उठाएर पढ्नुपर्ने, लगभग 80-90% सम्पूर्ण हामी सम्पूर्ण नेपाली विद्यार्थीहरूको झन्डै उस्तै अवस्था छ। थोरै यसबारेमा चाहिँ नि तपाईँले यसो केही छिचो लिदिनु न।
2: हजुर, धन्यवाद विमलजी। विद्यार्थीहरूको मैले 2020 अस्ट्रेलियामा र 2009 2019 चाहिँ साउथ कोरियामा, मैले अब साउथ कोरियामा हुँदाखेरि नै अलिअलि भाषाले गर्दा उता पनि विद्यार्थीहरूलाई सहयोग गर्थे र अस्ट्रेलिया आएर पनि मैले सुरुदेखि विद्यार्थीहरूसँग आफू खेल्ने क्रममा होस्, पढ्ने क्रममा होस्, पढाउने क्रममा होस्, विद्यार्थीहरूसँग चाहिँ इन्टरेक्सन गर्ने मौका धेरै नै पाएँ। र अहिले एज अ काउन्सिलर पनि म उहाँहरूसँग कुरा गर्दाखेरि के बुझ्छु भने, मैले नेपाली विद्यार्थीहरूको दुईवटा क्याटेगोरी छ। एउटा जो अलिकति म्याच्योर भएर 2009, 10, 11, 12 आउनुभएको एउटा ग्रुप छ, जो चाहिँ 2015 पछाडि चाहिँ अलिकति कम उमेर समूहको विद्यार्थीहरू आउनुभएको छ। पहिलाकोमा एउटा के ब्याकग्राउन्ड छ भने, उहाँहरू इन अ वे नेपालमा काम पनि गर्नुभएको अनि उताको पारिवारिक रूपले पनि अलिकति म्याच्योर भएर आउनुभएको छ। तर अहिलेको जुन 2015-16 र 2020 कोभिड पछाडिको विद्यार्थीहरूकोमा चाहिँ 12 सकिने बित्तिकै आउने लहर अलिकति धेरै छ। उहाँहरूलाई चाहिँ के छ भने, एउटा मैले देखेको चाहिँ नेपाली विद्यार्थीहरू एकाडेमिकल्ली पनि हामी साउन्ड छौँ एकदम, उहाँहरू चाहिँ 12 भनेको नेपालको गाह्रै विषय पढेर आउनुभएको छ। नेपालबाट चाहिँ एउटा पाठ के पढेर पठाएछ भने, त्यो गल्तीमा चाहिँ म सबैको भन्छु है, कन्सल्टेन्सी भनौँ, parents भने मैले parents लाई पनि छुटाउँदिन यहाँ सबै जनाले एउटा गल्ती के गर्नु भएको छ भने अस्ट्रेलिया भनेको पैसा कमाउन जाने ठाउँ त्यो मात्र होइन नि त हाम्रो त खास अस्ट्रेलियामा चाहिँ पढ्ने हो पढ्ने सँगसँगै लीगल्ली भिजाको कुराहरु छन् त्यो सँगसँगै हामीले अघि हजुरले भन्नु भएको जस्तै हामी सबै जना एउटै पृष्ठभूमिबाट आएको छौ फाइनान्शियली हामी त्यति अब डलरको कम्पिटिसनमा नभएको हुनाले हामी अलिकति गाह्रो त छँदैछ त्यो कुराहरूलाई बुझेर हामीले अलिकति काम पनि गर्दै जानुपर्नेछ हो यो सबै कुराहरू ब्यालेन्स गर्दाखेरि यङ माइन्डमा जुन बाह्र सकेर आउने विद्यार्थीहरूलाई नेपालको पनि सोच पुरा गर्नुपर्ने बाध्यता छ अहिले अस्ट्रेलियन सरकारको पनि सोच पुरा गर्नु त्यो उनीहरूको एक्सपेक्टेसन पुरा गर्नुपर्ने बाध्यता र प्लस आफ्नो एउटा यङ 18 बाइस 23 वर्षका विद्यार्थीहरू भएको हुनाले आफ्नो एउटा युथको पनि सोच पुरा गर्नुपर्ने बाध्यताले गर्दाखेरि फाइनेन्सियल इमोसनल सोसियल कुराहरूमा अलिकति बढी प्रेसरमा हुनुहुन्छ उहाँहरू भन्ने छ र त्यसलाई छिचोल्नको लागि सबैजना नेपालमा प्यारेन्ट्स यहाँको काउन्सिलर यहाँको युनिभर्सिटी विद्र विद्यार्थी आफै पनि सजग भएर लाग्नुपर्ने चाहिँ मैले एकदमै जरुरी देखेको छु यहाँ चाहिँ
1: अघि तपाईँले भनिहाल्नुभयो अहिले चाहिँ विशेष गरी 12 सक्ने बित्तिकै अब यो देशमा बस्ने होइन अब लाग्नुपर्छ भनेर उनीहरूको एउटा चाहिँ नि जमात एउटा सङ्ख्या चाहिँ नि निकै नै बाक्लो छ अनि विशेष गरी अहिले यो 12-5 पास गरेर आउने यो नयाँ पुस्ता भनौँ न नयाँ पुस्ताहरूमा अलिक व्यावहारिक रूपले अलिकति काँचो हो कि हामी 10-15 वर्षभन्दा अगाडि जाँदाखेरि जुन एउटा हुर्काई हुन्थ्यो बढाई हुन्थ्यो होइन एउटा व्यावहारिक रूपले चाहिँ नि घर परिवारसँगै बसेर खेती कर्मको होस् कि एउटा अनुभव बोटलेको अलिकति अनुभवले खारिएको अलिकति पाको भएको होइन दुःख सुखलाई चाहिँ नि सहजै एउटा चाहिँ नि लिन सक्ने जुन एउटा हुन्थ्यो अब अहिलेको 18-20 वर्षका चाहिँ नि भाइ बहिनीहरू जुन 12 पास गरेर ठ्याक्क आउनुभएको छ उहाँहरूसँग त्यस्तो खासै त्यस्तो ठुलो चाहिँ नि व्यावहारिक ज्ञान पनि चाहिँ नि भएको देखिँदैन है अनुभवले पनि अलिकति चाहिँ नि उहाँहरू काँचो काँचो जस्तो लाग्छ अनि अब अहिलेको यहाँको सरकारी भनौँ न चाहिँ नि अध्यागमनको नियमहरू पनि हरेक वर्ष चाहिँ नि कडाई हुँदै गइरहेको हामी देख्छौँ र हरेक वर्ष चाहिँ नि अस्ट्रेलिया आप्रवासन सम्बन्धी नयाँ नयाँ नीतिहरू लिएर आइरहेको देखिन्छ सरकारले पनि आप्रवासनमा अलिकति कडाई गर्दै गएको भन्ने देखिन्छ अब मैले जाने सुने अनुसार अहिले विद्यार्थीहरूलाई त हप्ताको 24 मात्र काम गर्नको लागि चाहिँ नि सरकारले उनीहरूलाई छुट दिएको छ र अघि नै मैले भनिसकेँ 80-90% विद्यार्थीहरूको लागि त यहाँ आफूले कमाएन भने त यहाँ फिस तिर्न पनि चाहिँ नि बडा मुस्किल हुन्छ त्यसले भोलि अर्को मानसिक तनाव होइन विद्यार्थीको मानसिक स्वास्थ्यहरूमा पनि निकै त्यसले चाहिँ नि चुनौती थपिरहेको भन्ने हामी विभिन्न सञ्चार माध्यमहरूमा सुनिरहेका छौँ यस हिसाबले चाहिँ नेपालबाट एउटा उच्च शिक्षाको लागि आउनुभन्दा पहिला नै मानसिक रूपमा आर्थिक रूपमा तयारी हुनुपर्ने एउटा अभिभावकले शुद्ध सोच्नुपर्ने खास मुख्य कुराहरू चाहिँ के हो
2: हजुर धन्यवाद बिमलजी मैले सुरुको हजुरको भनाइमा व्यवहारिकताको हिसाबमा चाहिँ अहिलेको यङ जेनेरेसन पनि कम व्यवहारिक चाहिँ पाउँदिनँ उनीहरूको मैले अब हाम्रो व्यवहारिकतालाई हेर्ने एङ्गल अलिकति डिफ्रेन्ट भएर हुनसक्छ तर उनीहरूले पनि अब अहिलेको नयाँ मुभिङ जेनेरेसनको हिसाबले टेक्नोलोजीलाई साथ लिएर अगाडि बढ्नुपर्नेहरूमा दुःख सुख गर्दै बढिरहेकै देख्छु म होइन अब नेपालबाट मैले विद्यार्थीहरू आउने बेलामा चाहिँ एउटा सबैभन्दा पहिला अघि पनि मैले भनेअनुसार चाहिँ घरबाट सुरु गरेर मैले अभिभावकहरूलाई नै के अनुरोध गर्छु भने विद्यार्थीहरू यहाँ आउने भनेको एउटा टाइमसम्म पढ्नको लागि हो पढ्दाखेरि दुःख गर्ने आफ्नो ठाउँमा छ पहिल्यै त अस्ट्रेलिया गए अस्ट्रेलियाको एयरपोर्टबाट निस्केपछि पैसा टिपेर यहाँ घर बनाउनुपर्छ है भन्ने मानसिकता चाहिँ नबनाइदिनु होला मैले बुवा आमाहरूलाई चाहिँ त्यो एकदमै अनुरोध गर्छु र विद्यार्थीले पनि हामीले के बुझ्नुपर्छ भने हो हामीलाई राम्रो ज्ञान लिनको लागि म हामी आफै पनि राम्रो ज्ञान लिनको लागि विदेश गएकै हौ एउटा टाइममा जानुपर्छ देख्नुपर्छ तर जाने बेलामा चाहिँ आफूले एउटा के बुझ्नु पऱ्यो भने सबैजना अस्ट्रेलियै जानुपर्छ भन्ने पनि होइन आफ्नो एउटा एकाडेमिक डिग्री हुन्छ आफ्नो एउटा इङ्ग्लिसको क्वालिफिकेसन हुन्छ आफ्नो आफूले एउटा भाषा सिक्ने नसिक्ने कुराहरू आउँछन् ती यावत कुराहरूलाई आफ्नो फाइनेन्सियल कुराहरू के छ भन्ने कुरा चाहिँ एउटा हेर्नु पर्यो र त्यो यात्रामा चाहिँ नेपालमा रहेका कन्सल्टेन्सीहरूले पनि के गरिदिनु पर्यो भने उहाँहरूलाई क्लियर पिक्चर हो अस्ट्रेलियामा जाँदा. अब अस्ट्रेलियाको कुरामा हामीले बसेर हेर्ने हो भने चाहिँ अस्ट्रेलियामा हामीले हेर्दाखेरि डकुमेन्टेसनको बेलादेखि नै विद्यार्थीहरू पनि आएर यदि अस्ट्रेलियामा गएर अहिलेको साँच्चै नै आफ्नो इन्कमले पुग्दैन भन्ने छ भने दुईचोटि सोचेर मात्रै अस्ट्रेलियाको ट्राई गरौँ. हामीले एक वर्ष अगाडिदेखि नै आफ्नो इन्कमलाई म्यानिपुलेट गरेर भनौँ न मैले धेरै कमाउँछु वा मेरो परिवारबाट आम्दानी धेरै छ भनेर यहाँ आउँदै गर्दाखेरि यहाँ आएर यहाँको स्ट्रगल थाहा नपाउँदाखेरि चाहिँ अलिकति दुःख पाउने वातावरण चाहिँ मैले धेरै देखेको छु. त्यसले गर्दाखेरि पहिलो कुरो त आफू फाइनेन्सियल कुराहरूलाई मैले त्यहाँ गएर पनि अलिकति लै दुई चारजना साथीभाइसँग सोधेर आफ्नो 24 घन्टाको जुन वर्किङ राइट छ त्योभित्र बसेर मैले मेरो फी तिर्न सक्छु कि सक्दिनँ, मैले त्यहाँ आफ्नो खाना बस्नको खर्च पुर्याउन सक्छु कि सक्दिनँ भन्ने कुरा एउटा त्यो हेरिदिनु पर्यो. दोस्रो, कन्सल्टेन्सीमा पुगिसक्दा वा कोही अर्को साथीभाइसँग कुरा गर्दाखेरि ए फलानो त यो विषय पढेको छ, फलानो यो ठाउँमा गएको छ, म पनि के छ म गइदिन्छु भन्ने हिसाबले गर्नुभन्दा उसले यो विषय पढेको छ. मैले के भन्छु भने एभ्री इन्डिभिजुअलको स्टोरी चाहिँ डिफ्रेन्ट हुन्छ, त्यही भएर आफूलाई के विषय सुट गर्छ, मलाई कुन ठाउँ सुट गर्छ होइन, त्यो कुरा चाहिँ बेसिक रिसर्च गर्नु पऱ्यो. र कन्सल्टेन्सी साइडबाट पनि उनीहरूले पनि विद्यार्थीलाई एकतिर भेडा बाख्रा जस्तो धकल्ने काम गर्नुको सट्टामा है गएर चाहिँ यो विषय पढ्दाखेरि तपाईँको भविष्य यस्तो हुन्छ, उसले यो कारणले यो विषय पढ्या हो, तपाईँले चाहिँ यो कारणले यो विषय पढ्नु पऱ्यो भन्ने कुरा चाहिँ कन्सल्टेन्सीले पनि अलिकति जिम्मेवारी लिएर भनिदिनु पऱ्यो. किनभने कुनै पनि कन्सल्टेन्सी वा कुनै अफिसमा गएर कसैले तपाईँको सजेसन मानेर अगाडि बढ्छ भन्यो भने उसले तपाईँको उसको भविष्य तपाईँको हातमा हालिदिएको हो. भनेपछि भविष्य चाहिँ तपाईँको एक वचनले फेरिन्छ भने त्यतिखेर साँचो कुरा बोलेर है तपाईँको खर्च यति लाग्छ, यो युनिभर्सिटीमा जाँदाखेरि चाहिँ यति खर्च लाग्छ, त्यहाँको अस्ट्रेलियन गभर्मेन्टले दिएको नियमअनुसार तपाईँले 24 घन्टामा कमाउन सक्ने यति हुन्छ है, त्यो हिसाब गरेर जानुपर्छ. किन अस्ट्रेलियामा पनि डिफ्रेन्ट तहका पढ्ने ठाउँहरू छन् भने आफ्नो पैसाले भ्याउँदैन, आफ्नो क्वालिफिकेसनले पनि भ्याउँदैन कहिलेकाहीँ. त्यो हुँदाखेरि डिफ्रेन्ट लेभलको पढाइहरू चाहिँ सेलेक्सनको लागि स्टुडेन्टले पनि आफूले रिसर्च गर्नुपर्ने हुन्छ. आँखा चिम्लेर काउन्सिलरले मलाई यो भने म त्यहाँ गइदिन्छु, भिजा लाग्यो भने मेरो संसारै चेन्ज हुन्छ भन्ने एउटा मनस्थिति चाहिँ चेन्ज गर्नु.
3: वास्तवमा त्यो मान्यता चाहिँ नि असाध्यै सजीव छ भनौँ न. भिसा लागेपछि चाहिँ मेरो सम्पूर्ण कुरा चाहिँ नि सिद्ध भयो, परिपूर्ण भयो, भिसा लाग्नु नै मेरो एउटा विजय हो भने जस्तो एक किसिमको मानसिकता निर्माण हुन्छ होइन. वास्तवमा कतिपयलाई चाहिँ नि आउँदाखेरि वास्तवमा म कुन युनिभर्सिटीमा आएको भनेर युनिभर्सिटीको नाम पनि सम्झना नभएका विद्यार्थीहरू पनि मैले भेट्न आएको छु. अनि अघि नै तपाईँले भन्नुभयो सबैको आफआफ्नो एक किसिमको रुचि हुन्छ है, सबैको आफआफ्नो एउटा चाहिँ नि एकाडेमिक एउटा पृष्ठभूमि हुन्छ. अनि कतिपय विद्यार्थीहरू म कस्तो पाउँछु भने उहाँहरूसँग कुरा गर्दै आएपछि ए मैले चाहिँ अहिले चाहिँ नि यो विषय खास मेरो रुचिको विषय यो थियो तर मलाई चाहिँ कन्सल्टेन्सीले यसमा चाहिँ छिट्टो पिआर पाइन्छ भनेर मैले यो गरेको भन्नुहुन्छ क्या. अनि यसबारेमा चाहिँ के छ, यसमा चाहिँ नि विद्यार्थीहरूको जो आफ्नो एउटा निर्णय गर्ने क्षमतामाथि अलिकति अतिक्रमण भएको हो कन्सल्टेन्सीबाट, अथवा चाहिँ नि यो अलिकति पिआर केन्द्रित भनौँ न एकदमै पिआर ओरिएन्टेड यो चाहिँ नि करिकुलम सब्जेक्ट सेलेक्सन चाहिँ नि एउटा मोड्युल निर्माण भएको जस्तो पनि देखिन्छ. अहिले पछिल्लो समयमा लगभग हेर्दाखेरि धेरै जस्तो चाहिँ यो नर्सिङ विधामा चाहिँ नि पिआर अलि सजिलो र छिटो हुन्छ. म त खास आइटीको विद्यार्थी हुँ, अहिले म नर्सिङ गरिरहेको छु भन्ने पनि सुनिन्छ. तपाईँको चाहिँ यसमा तपाईँ परामर्शदाताको हिसाबले तपाईँको अनुभव कस्तो छ यस विषय?
2: हजुरले भन्नुभएको कुरा एकदम साँचो हो होइन. अहिले सबै पढाइ आफ्नो इन्ट्रेस्टले अगाडि बढेको भन्दा पनि सबैजनाको पढाइ चाहिँ अब पिआरतिरको बाटोले चाहिँ डोर्याइरहेको छ, त्यो चाहिँ एकदमै 100% सत्य हो त्यो चाहिँ. तर अब हामीले त्यो बाटोमा अगाडि बढ्दै गर्दाखेरि पनि कुन विषयमा आफूले पढ्दाखेरि तपाईँको भिजालाई रिस्क नहुने, आफूले टाइम दिएर पढ्न सक्ने, आफूले चाहिँ साँच्चै नै कुन विषयमा रुचि छ त्यो कुरालाई चाहिँ कहिले पनि भुल्नु हुँदैन अगाडिबाट बसेर. अनि एउटा अर्को हाम्रो नेपाली पृष्ठभूमिमा चाहिँ मैले विद्यार्थीहरूलाई पनि के भन्छु भने अगाडि जो बसेर काउन्सिलर हुनुहुन्छ वा जसले तपाईँलाई गाइड गरिराख्नु भएको छ उहाँहरूले पनि रिसर्च गर्नुपर्छ है भन्ने कुरा चाहिँ याद गरिदिनुपर्छ. यो होइन कि ढोका खोल्ने बित्तिकै गयो ल यो पढौँ भन्यो भेडा बाख्रा दौड्या जस्तो गएर झाप्पो पढ्न थाल्ने त होइन, किनभने त्यो मोमेन्टदेखि त तपाईँको भविष्य निर्धारित हुने हो नि त त्यहाँबाट. भनेपछि टाइम लिएर आफूले पनि रिसर्च गर्नै पर्छ. गएर कोहीसँग कुरा गर्दाखेरि हजुरले पनि मैले अहिले देखिरहेको छु एक घन्टाको कार्यक्रम चलाउनु भएको यहाँ धेरै भइसक्यो तर यहाँ हेर्दाखेरि यति धेरै प्रिपरेसनको छ भने तपाईँले एउटा भविष्य नै अगाडि बढ्दाखेरि चाहिँ उसले मलाई यो पढ भन्यो मैले पढिदिएँ भन्दाखेरि त त्यो त गल्ती त तपाईँको पनि भयो नि. उनीहरूले जति पनि भनेछ त्यो एप्लिकेसन होस् त्यो पाथवे होस् त्यो तपाईँको हो. उनीहरूले अलिकति आफ्नो एक्सपिरियन्सले नलेजले तपाईँलाई गाइड गर्ने हो. भन्नुको मतलब मैले के जहिले भन्छु भने सँगै मिलेर बाटो बनाउनु होला. उसको बाटोमा चल्ने होइन कि तपाईँले पनि रिसर्च गर्नु उहाँले पनि रिसर्च गर्नुहुन्छ दुईवटाको कुरा टेबलमा राखेर एउटा डिरेक्सनमा जाँदाखेरि चाहिँ हाम्रो यो छ अर्को डिरेक्सनमा यो छ भनेर पढ्ने. जस्तै मैले अहिले धेरै मान्छेहरू हुन्छु हामीले अब अहिलेको अघि भर्खरै हजुरले नर्सिङको भन्नुभयो होइन, नर्सिङमै पनि तपाईँले काम गर्दै जाँदाखेरि चुनौतीहरू त छन् नि त. मान्छेहरूले मलाई नर्सिङ पेसा मनपर्छ भनेर जाने मान्छे जुन दिनसम्म धेरै हुँदैन वा होइन नर्सिङमा त पिआर हुँदो रहेछ ए पैसा कमाउन पाइन्छ घर किन्ने बेलामा सुविधा हुन्छ त्यही भएर नर्सिङ पढेको हो भन्नु त गलत भयो नि त. मलाई नर्सिङ विषय पढ्दै गर्दाखेरि चाहिँ मैले यो बाटोमा जाँदाखेरि मलाई बिहान उठेर एउटा कफी खाएर पेसेन्टलाई गएर हेर्दाखेरि त मजा आउँछ है. उहाँहरूलाई मैले कसरी दुःख भएर आएको मैले उहाँहरूलाई निको बनाएर पठाउँदाखेरि पो मजा आयो भन्यो भने बल्ल नर्सिङ पेसालाई जस्टिफाइड भयो नि त. जस्तै अब चाइल्ड केयर होस् तपाईँले एउटा हामीले नेपालमा अहिले चाइल्ड केयरको कुराहरू गर्दाखेरि पनि एउटा बच्चा भनेको त कुनै पनि एउटा देशको भविष्य हो नि त. चाइल्ड केयरमा पिआर हुन्छ अरे भनेर जानुको सट्टामा पनि ओहो मैले यो सिकेर एउटा देशको भविष्यलाई आफ्नो बाटो दिन सक्छु भन्ने एउटा प्यासनको साथ जानुभयो भने बल्ल त्यो पढाइलाई जस्टिफाई भयो. त्यही भएर जहिले पनि आफ्नो रिसर्च गर्न नछोड्नु होला विद्यार्थीहरूलाई म त्यो भन्छु. र प्लस एभ्री इन्डिभिजुअलको स्टोरी जहिले पनि छुट्टै हुन्छ. मेरो साथी फलानोले यो गर्यो म पनि त्यही गर्छु होइन कि मलाई यो चाहिएको छ मलाई यो बाटो ठिक हुन्छ जस्तो लागेछ त्यो चाहिँ गएर काउन्सिलरसँग बल्ल सल्लाह गर्ने हो उहाँहरूको एक्सपिरियन्स लिने हो. उहाँहरूको चाहिँ फिक्स एउटा बाटो नलिनु उहाँहरूको एक्सपिरियन्स लिनु आफ्नो रिसर्च चाहिँ गरेर त्यो कुरालाई मिक्स गरेर गर्नुभयो भने त्योबाट पिआर होस् पैसा होस् जागिर होस् सबै नै बाटो बन्छ. त्यसले गर्दाखेरि आफूले एउटा जुनै पनि पढ्नु आइटी पढ्नु नर्सिङ पढ्नु चाइल्ड केयर पढ्नु कुकरी पढ्नु जुन गर्नु मैले के भन्छु भने त्यो फिल्डमा इन्ट्रेस्ट दिएर अगाडि बढ्नु होला.
3: धन्यवाद जीवनजी. आज हामी विशेष गरी यो कार्यक्रमको दौरानमा विद्यार्थीका समस्या विद्यार्थीका अवसर चुनौतीसँग यसै सेरोफेरोमा केन्द्रित रहेर कुराकानीलाई अगाडि बढिरहेका छौँ. यदि यहाँहरू कसैले विद्यार्थीहरू पनि हामीलाई सुनिरहेका छन् यदि यहाँहरूको कुनै प्रश्न छन् त्यस्ता उहाँसँग चाहिँ नि सोध्नको लागि चाहिँ नि यहाँहरू चाहिँ नि तयार हुनुहुन्छ भने यहाँहरूले प्रश्न पनि राख्न सक्नुहुन्छ. हाम्रो फेसबुकमा पेज मार्फत हामीलाई म्यासेज पनि पठाएर सोध्न सक्नुहुनेछ. अहिले भने हामी अब यो कार्यक्रमको निर्धारित समय केवल अब 15 मिनट मात्र बाँकी छ. हामीसँग त्यस्ता अरू धेरै मिठा गीतहरू पनि सुन्न र सुनाउनको लागि दाई पनि यहाँ आतुर जस्तो म देख्छु. दाई अब अर्को कुन गीत छ
0: अबको पालीमा अर्को एउटा हामी आज धेरै अब अलिकति राष्ट्रप्रेमकै कुरा पनि गरिरहेको छौँ सेरोफेरोमा होइन. यो दीपक भट्टाचार्यको स्वरमा मिठो गीत छ मन मगन बोलको गीत. केही वर्ष अगाडि त एकदमै धुमधाम नै यो बजारमा चलेको गीत हो कार्यक्रमको अबको साङ्गीतिक कोसेली यहाँहरू सबैका लागि

0: यो मिठो गीतपछि कार्यक्रममा यहाँहरूसबलाई स्वागत छ। म बिचमा एउटा कुरा सोध्न चाहन्छु जीवनजीलाई। जीवनजी, हामी अब विद्यार्थीहरूका समस्याहरू डेफिनेटली हुन्छन् होइन, कतिपय कुराहरू चाहिँ परिस्थिति कारणले पनि हुन्छन्, कतिपय कुरा बुझेर हुन्छन्, कतिपय नबुझेर हुन्छन् होइन। अब यो अस्ट्रेलियन सरकार अथवा युनिभर्सिटिज कलेजहरूमा के कस्तो सुविधा प्राप्त छ त्यस्तो समस्याहरू एप्रोच गर्नलाई विद्यार्थीले होइन, अथवा समस्या समाधान गर्न पहल गर्नलाई के कस्तो मेकानिजम उपलब्ध छ, तपाईँलाई जानकारी होला त्यो होइन?
1: हजुर, अहिले हाम्रो यो अस्ट्रेलियाको सबै कलेज, हायर एजुकेसन, युनिभर्सिटी, यसमा चाहिँ तपाईँको स्टुडेन्ट सपोर्ट टिम हुन्छ। जहिले पनि तपाईँले इमोसनल प्रब्लम होस्, फाइनेन्सियल प्रब्लम होस्, एकाडेमिक प्रब्लम होस्, हरेक अर्गनाइजेसनमा स्टुडेन्ट सपोर्ट टिम भनेर भएको हुन्छ। हामीलाई अलिकति त्यहाँ अप्रोच गर्ने बाटो थाहा हुँदैन, तर तपाईँले जहिले पनि आफ्नो इमेलमा हेर्नुभयो भने सुरुको ओरिएन्टेसन इमेलमै स्टुडेन्ट सपोर्ट टिमकोबाट पनि त्यहाँ कन्ट्याक्ट नम्बर, इमेलहरू जहिले पनि हुन्छ। त्यो कन्ट्याक्ट नम्बरमा चाहिँ तपाईँले कन्ट्याक्ट गर्नुभयो भने उनीहरूले नर्मल्ली 24 to 48 hours रेस्पोन्ड गरेर सपोर्ट पनि गर्छ। र धेरैजसो विद्यार्थीहरू कुनै न कुनै कन्सल्टेन्सी, कुनै संस्थामा आबद्ध हुनुहुन्छ, उहाँहरूको थ्रुबाट जानुभयो भने पनि तपाईँले त्यो स्टुडेन्ट सपोर्ट टिमसम्म पुग्नको लागि एकदमै सजिलो हुन्छ। त्यसमा चाहिँ हाम्रो धेरैजसो विद्यार्थीहरूले अप्रोच गर्न डराउनुहुन्छ कि, अब गयो भने ओहो समस्या लिएर गयो भने भिजामा समस्या हुन्छ कि पढाइमा समस्या हुन्छ कि भन्ने हुन्छ। तर उनीहरू चाहिँ एकदमै न्युट्रल, तपाईँको आफ्नै मिस्टेक होस्, युनिभर्सिटीको मिस्टेक होस्, जसको मिस्टेक भयो भने उनीहरूले चाहिँ न्युट्रल बडीको रूपमा सपोर्ट गर्ने भएको हुनाले आफ्नो इन्स्टिट्युसनको त्यो सपोर्ट टिममा चाहिँ पक्कै जानु होला, र कन्सल्टेन्सीको थ्रुबाट जानु हुँदा पनि समस्या सल्भ गर्न सकिन्छ।
2: एकदमै राम्रो जानकारी दिनुभयो जीवनजी। अब यही विद्यार्थीकै सेरोफेरोमा रहेर कुरा गर्दै जाँदाखेरि एउटा विद्यार्थी, अब हामीले बिर्सनु हुँदैन, हामी सबै अहिले यहाँ चाहिँ नि 20-30 वर्षदेखि बसोबास गर्दै रहनुभएका अधिकांशहरू पनि त्यही द्वारबाट नै यहाँ आउनुभएको हो। कुनै न कुनै रूपमा विद्यार्थी

0: विषयमा धेरै आउनुभएको छ र यही नै प्रक्रियालाई पार गरेर यहाँ 20-30 वर्षदेखि बसिरहनु भएकाहरू पनि त्यही प्रक्रियाबाट नै आउनुभएको हो. उहाँहरूलाई चाहिँ नि मिठो नमिठो धेरै अनुभवहरू छ होइन. कतिपय सन्दर्भमा उहाँहरू आफै पनि एउटा चाहिँ नि समुदायको अगुवा या अभिभावकको रूपमा उहाँहरूलाई परामर्श दिनको लागि चाहिँ नि मेरो व्यक्तिगत रूपमा भन्दा म आफै पनि चाहिँ नि त्यसमा चाहिँ नि तत्पर हुनुपर्छ जस्तो मलाई लाग्दछ र सम्पूर्ण समुदायले पनि यसमा चाहिँ नि आफ्नो केही एउटा एफोर्ट चाहिँ राख्नुपर्छ. अब एउटा विद्यार्थी एउटा ठुलो सपना बोकेर परिवारको एउटा अपेक्षालाई चाहिँ नि एउटा बोकेर चाहिँ नि उच्च शिक्षा अध्ययन त्यो पनि धेरै त्यहाँभित्रका चुनौतीहरू व्यक्तिगत रूपमा आफैले नै चिर्ने आफैले सामना गर्ने गरी एउटा ठुलै भारी बोकेर आएको हुन्छ. यहाँ आउने बित्तिकै भाषागत समस्याहरू सिर्जित हुन्छ होइन. यहाँ आउने बित्तिकै हामी यत्रो वर्षदेखि बसिरहेकाहरूलाई त यहाँको अहिलेसम्म यहाँको एक्सेन्टहरू यहाँको स्ल्याङहरूले हामीलाई बेला बेलामा दुःख दिइरहेको हुन्छ. अब शैक्षिक एउटा दबाव अब एउटा चाहिँ नि एउटा करिकुलम वाइज चाहिँ एउटा निश्चित समयमा चाहिँ नि एसाइनमेन्ट बुझाउनु पर्ने हुन्छ. एउटा डेडलाइनहरू तोकिएको हुन्छ. यस्ता फिसहरू शुल्क तिर्ने पनि डेडलाइन हुन्छ. त्यसको पनि एउटा चाहिँ नि निश्चित एउटा सीमा हुन्छ. यस्ता यावत कुराहरूलाई चाहिँ नि छिचोल्दै जाँदाखेरि एउटा 20-22 वर्षको एउटा वयस्क एउटा युवा युवतीलाई चाहिँ नि हामीले झट्ट हेर्दाखेरि एउटा मानसिक स्वास्थ्यको हिसाबले पनि एउटा ठुलै बोझ हुनसक्छ. यसलाई चाहिँ नि चिर्नको लागि यसलाई सम्बोधन गर्नको लागि कलेज युनिभर्सिटी र परामर्शदाता कन्सल्टेन्सीहरूको तर्फबाट चाहिँ के कस्तो मेकानिजम के कस्तो सहयोग उहाँहरूलाई पुर्याइन्छ अथवा पूर्व रूपमा उहाँहरूलाई कसरी यसमा परामर्श दिइन्छ जस्तो भनौँ आजकल सञ्चार माध्यमहरूमा पनि दिनौँ जस्तो यस्ता मानसिक विक्षिप्तताका चाहिँ नि धेरै कुराहरू हामी सुन्नमा आइरहेका हुन्छौँ देखिरहेका हुन्छौँ. कति है सडकमा बास भइरहेको भन्ने सडकमै अस्ताएको भन्ने यस्ता असाध्यै चाहिँ नि मन बिझाउने कुराहरू आइरहेका छन्. यसबारेमा यहाँको के छ बुझाइ
1: अहिलेको यो विद्यार्थीहरूको लागि यो सायद मैले हेर्दाखेरि ठुलो समस्यामध्येको एउटा होला. यसको कारण त मैले अघि नै पनि हामीले डिस्कसन गर्दाखेरि नेपालबाटै हाम्रो एक्सपेक्टेसन एकदमै धेरै लिएर आउँछौँ हामीले हो. हाम्रो पृष्ठभूमिले गर्दाखेरि कति टाइम लोन लिएर आउनुपर्छ परिवारको अलिकति आफ्नो जिम्मेवारी पनि लिएर आएको हुन्छ. त्यतिखेर परिवारलाई सहयोग गरौँ भन्ने आफ्नो एउटा मेन्टालिटी पनि बनाएरै आएका हुन्छन्. मैले म त एकदमै अहिलेको 20-22 वर्षको विद्यार्थीहरू देखेर प्राउड नै फिल गर्छु. सायद म त्यो पोइन्टमा बसेर यति दुःख गर्नु परेको भए सक्थेँ कि सक्थेन भन्ने म डाउट नै गर्छु साँच्चै नै होइन. तर पनि यावत कुराहरूले गर्दाखेरि फाइनेन्सियल्ली एकाडेमिकल्ली इमोसनल्ली अलिकति प्रेसरमा चाहिँ परेको देख्छु मैले अहिलेको विद्यार्थीहरू चाहिँ. र त्यसमा एउटा नेपालप्रतिको जिम्मेवारी आफ्नो ठाउँमा छ. उतातिरको चाहिँ मैले होइन म विदेशमा आएँ मैले गर्नुपर्छ भन्ने सेल्फ प्रेसर एउटा चाहिँ अलिकति पनि छ. अनि अर्को भनेको अब गभर्मेन्टको साइडबाट पनि मैले हेर्दाखेरि इन्टरनेसनल स्टुडेन्ट भनेको चाहिँ सबैभन्दा आरोप लाउन सजिलो सेक्टर हो कि भन्ने पनि मैले देखेको छु. जतिखेर मन लाग्यो फी पनि बढाइदिएछ, जतिखेर मन लाग्यो रुल पनि चेन्ज गरिदिएछ. त्यो गर्दाखेरि पनि विद्यार्थीलाई के भयो भने म छिर्ने बेलामा चाहिँ यो मेन्टालिटी लिएर छिरेको थिएँ, म पास हुने बेलामा त उथलपुथल भइसक्यो. अब त्यो त अलिकति सरकारले पनि जो मान्छेले आफ्नो पढाइ सुरु गर्दाखेरि ल है मैले पढ्ने बेलासम्म यो हुन्छ, मैले अब पिआर हेर्ने मान्छेलाई पिआरको हुन्छ वा जब मार्केट हेर्ने मान्छेलाई जब मार्केट हुन्छ भनेर छिरेको छ भने उनीहरूलाई निस्किने बेलासम्म त्यो नहुँदाखेरि गभर्मेन्टको नियमको साइडबाट पनि मेन्टल प्रेसर चाहिँ एकदमै धेरै आएको छ. र अर्को थर्डमा म आफै विद्यार्थीलाई पनि राख्छु. मैले हेर्दाखेरि अब म अस्ट्रेलियामा आउँदाखेरि अग्रज दाई दिदीहरूले अलिकति बाटो चाहिँ बनाइदिनु भएको छ है. कम्युनिटी एक्टिभिटीहरू धेरै नै गर्नुभएको छ. मैले त्यहाँ हेर्दाखेरि के पाउँछु भने दाई दिदी भाउजू दाई भाउजू दिदी बहिनी एउटा उमेर पुगेको मान्छेहरू चाहिँ सबै हुनुहुन्छ त्यहाँ. तर यङ मान्छेको पार्टिसिपेसन चाहिँ मैले अलिकति कम देख्छु. मैले चाहिँ घरमा बसेर हामीले आफ्नो फिलिङ सेयर गर्नु नपाउँदाखेरि त्यो मेन्टल प्रेसर अलिकति बढ्ने हो. त्यही भएर मैले के भन्छु अलिकति त्यो कम्युनिटी एक्टिभिटीहरूमा पनि जानुपर्छ है, मान्छेहरूसँग कुरा गर्नुपर्छ. अस्ट्रेलिया आएको सुरुको 3 महिना जति चाहिँ उहाँहरू जागिर खोज्नको लागि हुन्छ कि कोठा खोज्नको लागि हुन्छ, अलिकति टचमा चाहिँ बस्नुहुन्छ होइन. तर त्यस पछाडि चाहिँ ल है मैले जागिर भयो मेरो कोठा भयो भनेपछि आफ्नै दुनियाँमा हराउने विद्यार्थीहरू अलिकति धेरै हुनुहुन्छ. त्यही त्यसले गर्दाखेरि म चाहिँ के भन्छु भने टाइम टाइममा कम्युनिटी एक्टिभिटीहरूमा गएर कुरा गर्ने उहाँहरूको एक्सपिरियन्स पनि सुन्ने होइन कन्सल्टेन्सीमा पनि सधैँ काम परेर भिजा हाल्ने बेलामा मात्रै जानु पर्दैन यसो अपोइन्टमेन्ट बुक गरेर होइन मैले अपडेट के छ त नि मेरो एक वर्ष पछाडि भिजा सकिँदैछ मैले के गर्दाखेरि म एक वर्ष पछाडि सजिलो हुन्छ त नि भनेर कुरा गर्दाखेरि अलिकति मेन्टल्ली प्रिपेयर्ड हुन्छ किनभने कन्सल्टेन्सीमा जाँदाखेरि ए नयाँ नियम चेन्ज हुँदैछ है मैले अस्तिको दिनमा यतिले पुग्थ्यो भने अब एक वर्ष पछाडि ठ्याक्कै थाहा नभए पनि बाटो यता गइरहेको छ है भन्ने त थाहा हुन्छ भनेपछि आफूलाई अलिकति प्रिपरेसनलाई टाइम हुन्छ बाहिर निस्किनु पऱ्यो भोलिन्टियरिङ गर्नु पऱ्यो अनि मैले सबै विद्यार्थीहरूलाई एउटा कुरा के भन्छु भने नलुकाइकन आफ्नो स्थिति चाहिँ परिवारसँग चाहिँ कुरा गर है विद्यार्थीहरू के हुन्छ भने जति नै चाहिँ भयो नि बाबुआमाले बरु विद्यार्थीलाई गाह्रो परेको छ भने हेरिदिनुहुन्छ नि त तर गाह्रो हुन्छ भनेर भन्दै नभन्ने ट्रेन्ड अलिकति लुकाउने ट्रेन्ड बढेको छ त्यो मेन्टल उसको लागि यो कुरा सेयर गर्दा पनि हुन्छ र होइन मेरो कम्युनिटीमा मलाई भन्न एकदमै गाह्रो पर्छ भन्यो भने गभर्मेन्टले पनि डिफ्रेन्ट संस्थाहरू बनाइदिएको छ जहाँ आफू गएर आफ्नो आइडेन्टिटी लुकाएर पनि कुरा गर्न मिल्छ हस्पिटल्सहरूमा पनि कुरा गर्न मिल्छ त्यो ठाउँहरूलाई पनि एक्सप्लोर गर्न चाहिँ ट्राई गर्नुपर्छ है
0: हामीले आज विशेष गरी कार्यक्रममा विद्यार्थीका समस्या अवसरहरू चुनौतीहरूकै सेरोफेरमा रहेर यो धेरै समय आज हामीले व्यतीत गऱ्यौँ हामीलाई आशा छ यो कार्यक्रमबाट यो जानकारीबाट यहाँहरू पनि लाभान्वित हुनुभयो होला अब हाम्रो यो कार्यक्रमको निर्धारित समय लगभग सकिसकेको छ कुरा गर्न त धेरै बाँकी थिए अब आगामी कार्यक्रमहरूमा पनि हामी यसै सेरोफेरोमा धेर थोर कुरा त गरि नै रहेका छौँ र सुखद समाचार उहाँ आफै पनि प्रस्तुताको रूपमा जोडिनको लागि चाहिँ नि तत्पर हुनुहुन्छ उहाँलाई पनि हामी स्वागत गरौँ चाहिँ नि आगामी कार्यक्रमको लागि भन्दै अब आजको कार्यक्रम लगभग अब यहीँ नै बिट मार्नुपर्ने सङ्केत मलाई हाम्रो संयोजक दाजु केशव शर्माले दिइसक्नु भएको छ आगामी हप्ता आइतबार 4 बजेसम्मको लागि यहाँहरूलाई नमस्कार शुभरात्रि भन्दै हामी सबैजना तिनैजनालाई बिदा दिनुहोस् नमस्कार
2: नमस्कार
3: नमस्ते